0: कति माया गर्छस् भनेपछि मन पग्लियो आज माया भला जस्तो छ
1: यहाँ कोही कोहीको माया बसिसक्यो
2: हे मुना मदन पढाएछौ

0: अब माया बसी बस्दा भाउजू भन्न पाइला नि भाउजू भाउजू
1: भाउजू भाउजू भाउजू भाउजू भाउजू छोराले छ सबै गाउँलेले लखेछ नि
2: के भन्नुहुन्छ
1: जाँदा जाँदै यस्तो चिठी छाएर
2: के भन्नुहुन्छ
1: जाँदा जाँदै यस्तो चिठी छाएर
3: आमा म

रोजे बालेर पछाडि वालीको एउटा रोजीको रोजीमा गीत गाउँदा गाउँदै जानिएको माया प्रेमले रुचाएको कथा बाटो बोला माया बनेको रहेछ। अन्तिममा गएर चाहिँ अब कस्तो आउँछ त बोला माया भन्दै भन्ने कुरोमा पनि दर्शकहरूलाई चाहिँ आफ्नो क्युरियोसिटी बनाएर पुरै टिमको लागि चाहिँ धेरै धेरै कुरो थाहा।